Thank you.

0: नमस्कार। निर्मला वर्तमान चौधरी मास्तरी नगरपालिका वार्ड नंबर 4 मवर्ती जड़ीबूटी उद्योग बजार कल्पना पर थुप्रे किसिम का औषधी उपचार जड़ीबूटी उद्योग हामीहरूले ग्यासी अनुसार क्यान्सर कपासी सुगर मिली जन्डिस पित्तथैली लगायत सबै ठाउँका पत्थरहरूको औषधी उपचार गर्ने गर्छौँ। हातखुट्टा छम्पने साँझुपन विषाक्त चिजले टोकेका सबैको औषधी उपचार गर्ने गर्छौँ र हामी औषधी उपचार गर्दै गर्दाखेरि एकदमै गरिब छु भनेर हामीहरू गएर या नगरमा गएर निवेदन दिएर त्यहीबाट सिफारिस दिएर आएकालाई मैले 5% दिएर औषधि उपचार गरेको छु। अहिलेसम्म धेरै ठाउँमा त त्यस्तो सिफारिसहरू आएर उपचारहरू पनि सफल उपचार गरिसकेको छु र अब घाउ खतिरा कस्तो सुकै घाउ खतिरा भए पनि सबै घाउ खतिराहरूमा हामीहरू औषधि उपचार गर्ने गर्छौँ। जस्तै मासुको आएको आँखामा पन्ध्रमा पाठेन्द्र अन्तर्खाली मोटरमाथि कलेजको पक्षभित्र साथीहरूमा हुँदैहरूमा मासुको आएको सबै दिने गर्छौँ। मेरो खण्डमा 98586128 98486128 98221941 हो।
1: मानव बेचबिखन दुर्गको अभियान रोकथामी रोजगारी पढाइ वा तनावको रूप देखाए मानिसलाई बेचबिखन वा ओसार ओसार गर्ने घटनाहरू बिक्री पर्दैछन्। तसर्थ यात्रा वा कामका लागि कतै जाँदै हुन्छ भने विश्वसनीय र आधिकारिक जानकारीको मात्रै विश्वास गर्नुहोस्। आफ्ना कागजात सुरक्षित राख्नुहोस् र कुनै शङ्का लागेमा तुरन्त नजिकैको सुरक्षा कर्मीलाई जानकारी दिनुहोस्। आपतकालीन अवस्थामा कहाँ काम गर्ने नेपाल प्रहरी 100 वा 113 मानव बेचबिखन गुप्तको टुलो 1177 तथा बाल हेल्पलाइन 10-9-8 कल गर्नुहोस्।
2: सुरक्षित गर्न मानव बेचबिखन विरुद्ध सहयोगको साथ
1: हामी मिलेर भाग्य रोक्न सक्छौ।

seríamos sexuales. Nosotros supimos que con la obvia que

साझा खबरको सबैभन्दा शुरूमा विगत प्रभावित पछिको पुनर्निर्माण र जलवायु न्यायका लागि अर्थमन्त्री वाग्लेले विभिन्न तीन देशको भ्रमण गर्न लागेको प्रसंग भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री सोरेन वाग्लेले आगामी केही सातामा कतार अमेरिका र थाइल्याण्डको भ्रमण गर्ने हुनुभएको छ। यसक्रममा उहाँले भोलिको सभ्यता पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन र जलवायु न्याय लगायतका विषयमा छलफल गर्ने समेत बताइएको छ। वहाँले भारतदेखि 1300 कतारको दोहामा हुने एसियन छात्र जाने र बोर्ड अफ गभर्नर्सको वार्षिक बैठकमा सहभागी हुने कार्यक्रम भएको छ। नेपाल एआईआईबीको संस्थापक सदस्य हो। विभिन्न पूर्वाधार आयोजनाका लागि उसले वित्तीय सहयोग खोज्दै आएको छ। एआईआईबीको

ഒന്നും അറ്റാച്ചു.

जब

Yeah, you get me on the track.

कार्तिक मसी पूजती

Thank you.

Sure.

मैं अपने से मित्र नमस्कार रखू मेरा धन्यवाद

0: जंकफूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ्ने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौ।
0: चिलो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौ।
0: स्वस्थ रहौ। सुखमय जीवन
2: रेडियो गोपाला एफएमद्वारा जारी प्रचारी सन्देश।

0: गाडी पारिरहेको थियो। ठाकुरबाबा नगरपालिकाले छायाको सुचो उपाय व्यवस्थापन सहित प्राकृतिक मल उत्पादन गर्ने योजनालाई अघि बढाएको छ। किसानको अन्न बाली जोगाउने र रासायनिक मलको अभावलाई केही हदसम्म पूर्ति गर्ने उद्देश्यले नगरपालिकाले चौपायालाई उत्पादनसँग जोड्न थालेको हो। नगरपालिकाले वडा नम्बर 5 बनपट्टीमा व्यवस्थित गौशालाई निर्माण गरी 4 खैरामा गौशाला निर्माण गरी 300 छाडा पशु चौपाया व्यवस्थापन गरेको छ। नगरपालिकाका अनुसार 4 स्थानमा गरी करिब 800 गाईको संरक्षण गरिएको छ। गौशाला व्यवस्थापन पछि किसानको अन्न बाली जोगिनुका साथै गोबर मल समेत उपलब्ध हुन थालेको ठाकुरबाबा नगरपालिका 5 अनिल थारूले बताउनुभयो। उहाँका अनुसार यसअघि रातभरि खेत हुनुपर्ने अवस्था रहे पनि अहिले यस्तो समस्या कम भएको छ। नगर उप प्रमुख बिना पर्पाले राष्ट्रिय जनावर गाईको संरक्षण सहित गौशालाबाट पारिवारिक मल उत्पादन गरी किसानलाई उपलब्ध गराउने र आमदानीसँगै जोड्ने योजना रहेको बताउनुभयो। नगर उप प्रमुख तिरकराम लम्सालका अनुसार छाडा पशु व्यवस्थापनमा नगरपालिकाले वार्षिक करिब 60 लाख रुपियाँ खर्च गर्दै आएको छ। गौशाला व्यवस्थापनका लागि कार्यविधि बनाएर जलेश्वर बहुद्देश्य सहकारी संस्था र कोइका संघको सहकारीमा पशुपालनलाई उत्पादनसँग जोडेर अघि बढाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। असोज 3 गते अर्थात् संविधान दिवस नेपालमा संविधान जारी भएको 11 वर्ष पूरा भएको छ। 2072 साल असोज 3 गते जारी भएको नेपालको संविधानले नागरिकको मौलिक अधिकार तथा विभिन्न समुदायका अधिकारलाई संवैधानिक रूपमा सुनिश्चित गरेको छ। तर संविधानमा उल्लेख गरे अनुसारको अधिकार व्यवहारमा कति कार्यान्वयन भएको छ? विशेष गरी किसान तथा सर्वसाधारणले संविधानबाट प्राप्त अधिकार र सेवा सुविधाको कस्तो अनुभूति गरिरहेका छन् त सुनौ यसै विषयमा तयार पारिएको एक रिपोर्ट।
1: किसानले सेवा सुविधा बढिया किसानी संविधानले कति पनि जस्तै हामीले त्यो कृषि कार्यक्रम गर्थे अनि हामीले अन्न उब्जाइथे अनि अन्न उब्जाएर सेक्टरहरूले व्यवसायको लागि हामीले तयार गर्न दिन्थे तपाईँ हामीले एकठो उब्जाएर अन्न दिएको थियौँ अनि बेचेको दिन्थे त अनि बेचके सेक्टर हामीले तिन दिनको बाद

तथा

सकिसक्नु कि मुख्य मुख्य सन्देश फेरि एकपटक बाढी प्रभावितका लागि बाँसकरी माछाकरमा 1,48,000 नगद सहित जिन्सी संकलन संविधान दिवसको अवसरमा बाँसकरी र माछाकरमा दीप प्रज्वलन भर्खर फर्मन शाब्दिक रूपमा मौलिक अधिकार आर्थिक दायित्व सुनिश्चित गर्न सुझाव र युएन महासभामा भाग लिन परराष्ट्र मन्त्री खनाल नेतृत्वको टोली नियुक्त गर्दै अहिले बिहान 7 बजेको नेपाली भाषाको हाम्रा सन्देश यति नै बेलुका 5 बजे मौसम ब्रिटिङ लिएर आउने नै छौँ। तबसम्मका लागि प्राविधिक साथी गौरी शङ्करलाई धेरै धेरै धन्यवाद दिँदै

0: ということはそうですね。あの、ペルトムには、オープニングから来たエブリンたちが、こちら、ハムレタテルで暮らすの。
1: アスピースナーテルでそう思ってのにいてみたんです。大きな夢をそう思ってね、最後に、あご、むせたぼろしてガニクラブにぼや、実名を、ないねぶんちゃ。
2: テストパネル、パク、チャイアンド、サマスナ、ノー、マイバネット、パク、チャドラ、テスト、マネマリ、マイ、テスト、タボレル。
1: あご、パク、リス、ハニカー、トリ、チューティンス、ダスマタ、キナツ、ゴニア、ビンナブルナ。
0: मेरे कहीं में तान चुकी तो हमें पहले बच्चों को देना मनमान को दौर पड़ी चली रही को बचा उसे सही बने मराए बने बातें लो पड़े बने इनके दर से कोई तेरे पीछे पड़े बने इस तो बिना ना हमें ये आखर देते हैं कसरी बुझे सुनो बस करी जगह पाली का महिला को था बाल पाली का सकता पर मो इसके दर था पर कुछ था
1: आना तेरा छोवा आवास इस लगी या मोटर ये ना पाया शन होता पाया तेरी पाया उन्होंने अपनी पति अब आने लगे या उन्होंने सब लोग पसंद आने लगे तेरे के लिए आप इन्हें पहले असवास पाया रहे तो सब इन्हें मुक्ता हम ना है ना तुरंत निराले निकल बंदा पहला तय है ना आप इन्हें तय वो कर देना के समय टाइम से मलाई मैंने आने से पुराने बनना सकते हैं ये तो बारं बार हम लोग सही तो आपने आए होने से हमने संबंधित निकाले में जानकारी कराना सकते हैं अब तो बंदा वाला रहते हैं हमने आपने विश्वास जो पात्र हमारू संग होने लगा नहीं हमने सही समाज सुधार दिया रहते हैं हमने घरी बने सकते
0: हैं या तो नहीं खेलने पापा जवाब दियो तिमीले मलाई क्लास गर्दैनौ सबै रिलेसनसिपमा यस्तो हुन्छ एकपल्ट प्राथमिक हो अब के गर्ने अरू साथीकै कुरा सुनौ
1: भन्न त यदि सानै मेरो सम्पर्क गर्यो भने त महिलालाई पनि अप्ठ्यारो हुन्छ पुरुषलाई पनि अप्ठ्यारो हुन्छ आफ्नो फिलिङ्स आफैमा कन्ट्रोल गर्न सक्नुपर्छ
2: यसको बारेमा हामीलाई विद्यालयमा पनि हल्का धेरै नै भन्दैन हल्का कुरा भनेर भन्छ तर समाजमा चाहिँ यो बारेमा हाम्रो उमेर अवधिमा किशोर किशोर गर्दै कहिले पनि भन्दैन
3: दिदी मेरो लग त भएको छैन तर मलाई भन्छु
0: सही कुरा कहिले काहीँ केशर घन्टी दिएर मात्रै हुँदैन यस्ता कुरा पनि कसैलाई मन नहुँदा र भन्न बाध्य पार्ने केशर गर्न सक्छन् यस्तो अवस्थामा के याद राख्ने त फेरि पनि महिला तथा बालबालिका शाखा प्रमुख यशोदा थापाकै सुझाव सुनौ
1: अब यो भावनात्मक दबावहरू आउँछ होइन त्यो चाहिँ एउटा भावनात्मक दबावलाई चाहिँ हामीले मायामा परिणत गर्ने अब यो माया भन्ने कुराहरू चाहिँ हामीले सेक्स नै गर्नुपर्छ भन्ने पनि छैन हो त्यसैले चाहिँ यी कुराहरूलाई चाहिँ हामीले यदि विश्वास छ भने मैले भनेको कुराहरू अथवा परमात्मा होइन परमात्माको आधारमा मैले भनेको आधारमा चाहिँ मेरो विश्वास गर्छ भने अब ती कुराहरूलाई चाहिँ हामीले सम्बन्ध बलियो बनाउनका लागि अथवा उनी दुईटाको सहमतिको आधारमा हामीले अगाडि बढ्यौँ भने चाहिँ भविष्यलाई उन्मुख बनाएर उहाँले अगाडि बढ्न सक्नुहुन्छ यदि अब डर सेवा गर्दैछु कि भन्ने कुरा चाहिँ आफूले पहिला चाहिँ आफूले सोच्नुपर्ने हुन्छ
0: त्यसो भए साथी आजको कुरा एकदमै सिम्पल छ मात्र तयार छ भन्नेमा तिमी पनि तयार हुनुपर्छ भन्ने छैन माया छ भन्नेमा सेक्स गर्नुपर्छ भन्ने छैन रिलेसनसिप बचाउनका लागि आफ्नो मन विरुद्ध निर्णय गर्नुपर्छ भन्ने पनि छैन आफ्नो मनले अहिले होइन भनिरहेको छ भने त्यो कुरा भन्न पाउन तिम्रो अधिकार हो सम्मान गर्ने ठाउँबाट नै स्वस्थ सम्बन्ध सुरु हुन्छ यस्तै मनमा अटकेका प्रश्नको सही कुरा गर्दै फेरि भेट्नेछौ तिमी सुनिरहेका थियौ मायाको टोल फ्री नम्बर अहिलेलाई म मिठो पनि बिताउँछु नमस्ते बाई बाई
4: यो कार्यक्रम बीबीसी मिडिया एप्स र प्लान इन्टरनेसनलको सहयोगमा रेडियो जनताद्वारा

अधिकरण

Thank you.

Monica.

Yeah.

0: दर्शक सबै तिर आइसक्नुभयो. आजको वाइसरको सफर सुरु गर्नु त आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा टिकेको कुरा सुन्छौँ.
1: हेर्नुहोस्, बिरामीको सुक्खा जमिनमा पानी रसाउने जमिन भोकको फुल्ने खाँदा पाक्ने वा पहिले पाकेको छ भने खाँदा पराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
0: र पहिलोका पनि लक्षण हुन्छ र भनेको हामीले त पहिलो ईश्वरको लीलाको सम्झेको त सधैँ गर्न पहिलो जाने सङ्केत थाहा हुने रहेछ है.
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्टान परेको जस्तो ठुलो आवाज आउने, पानीको मुर सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्.
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न.
1: त्यसो भने कहाँ हुन्छ? पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ.
0: घरका सरसामान निकाल्नु पर्यो, व्यक्तिले हेरिहाल्नु मिलेन.
1: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन. घरका सरसामान निकालिँदा लानु भनेको जोखिम बढाउनु हो. सामानको लोप गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान पनि जान सक्छ.
0: हो, मैले भनेको कुरा सही हो. ज्यान बाँचेको धन, ज्यानै नभए के धन?
2: निशा
3: नराम्रो बसेपछि स्वास्थ्य जीवन

0: गर्ने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौं।
0: स्वस्थ रहौ। सुखमय जीवन बिताउनु।
2: रेडियो गुरुवाला एफएमद्वारा जारीको जारी सन्देश।
3: Thank you.

Thank you.

स्वास्थ्य बद्धता, नागरिक स्वास्थ्य प्रति हाम्रो ऐक्यबद्धता, यहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा कौशल्य अस्पताल बाँसगढीमा सम्पर्क गर्न हुन अनुरोध गर्दछौ।

Thank you.

0: किनकि मेरो सहमति नै छैन भने अब उसै जबरजस्ती गर्ने कुरा पनि भएन। हरेक कुरामा तयार पनि पर्छ, आफ्नो मनले आदिले होइन भनिरहेको बेला के गर्ने?
1: रेडियो जुनताराको प्रस्तुति

acentuada, sabe que pues ahí sabéis.

0: अवस्था भविष्य निर्माणको आदि समय हो।
1: लागु पदार्थको एक पटकको प्रयोगले पनि मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
0: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
1: तलाब भए खुल्ला कुरा गरौँ। समाधान लागु पदार्थ होइन,
0: लागु पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य रोजौँ।
2: रेडियो गुरुबाबा एफएमद्वारा जनकी पूजा।

الْآتِي مَكَرُهُ

0: अनि म हामीलाई विद्यालयमा धेरै त भन्दैन भन्छन्
1: किनकि मेरो सहमति नै छैन भने अब उसले जबरजस्ती गर्ने कुरा पनि भएन। माया छ भनेमा हरेक कुरामा तयार पनि पर्छ। आफ्नो मनले अहिले होइन भनिरहेको बेला के गर्ने?
2: साझा छ बजारसम्म रेडियो गुरुबाट रेडियो जनताका एफएम।

रेडियो कोलकाता एफएम द्वारा चलचित्र जारी संदेश

किसान चौक में खींचा

Pues aquí quieren hacerse las cosas.

I'm going to go to the next one.

Radio 2 Barra

Thank you.

నమస్కారం. మీరు నా నిబంధనలతో ఆ స్త్రీ ఉద్యోగం ఉద్యోగం

चित्तै मोबाइल नम्बर 98 626 13 664 हो। अन्ठानब्बे

0: दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निद्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फल फुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
0: स्वस्थ रहौँ, सुखमय जीवन
2: बिताउँ।

কিশোরী ঘটক ও আমার স্বামী

0: Sundays.
1: Thank you.

Thank you, Baba. Sandhya, Parvati, Mausam, Pretty Moss, Rakabar, and Pinnacle Tani. Jonathan Mausam, विकसित हुने हुन सक्ने हुनाले नेपालमा शर्मा अनुमान भेटिरहेको कति भेटिएको शुक्रको स्थानीय विशेष सतर्कता अपनाएकोमा मौसमी मोडलको चार पाँच दिनको अवधिमा करिब 500 मिलिमिटरसम्म पानी परसेको क्षेत्र भएको छ। आसपासमा क्षेत्रमा 671 मिलिमिटर, धनकुटा आसपासमा 604 मिलिमिटरसम्म पानी परसेकोमा देखाइएका प्रति यी तथ्याङ्क मौसमी मोडलमा आधारित अनुमान फेला खोलेको छ। सम्बन्धित क्षेत्रमा जो वर्षा भइसकेको निश्चित प्रक्षेपणका रूपमा बुझाइएको स्पष्ट पर्वबाट उहाँका अनुसार मौसम पर्वहरूमा सामान्य परिवर्तन वर्षाको स्थान परिमाणमा बडा फेरबदल गएन। पानी पर्यटन गरेर दुकानको जोखिम वर्षमा हुन पर्छ। तिमा शैक्षिक पर्व तयारीमा जुटो उहाँ अधिकारबाट उहाँ व्यवसायिक वर्षा भारतको दक्षिण पश्चिम पंजाब हरियाणा राजस्थान और दिल्लीसम्म मनसून सक्रिय रहेपछि सुक्खा हावा चलिरहेको बंगाल र खाडीसे निम्न चापले प्रणाली हुन रोक्नपछि नेपालहरू पानी प्रणाली पर्व यी बीच मौसम तथा पर्यावरण पीठ झोलपाले बंगालको खाडीमा अण्डमान सागरको बीचको तीव्र गतिमा विकसित भइरहेको न्यून चापले प्रणाली चक्रवाती आदिमा परिणत हुने सम्भावना भएर सामाजिक संसार मार्फतमा उपकारी चक्रवातमा परिणत हुनेमा नेपालमा कुमार 8 10 बजेसम्म एकपल्ट जनाएको तिन दिनमा पश्चिम बाहिर क्षेत्रमा तुरित यात्रा स्थगित स्थगित गरेको सुझाव दिएको अवस्थामा बङ्गालको खाडीमा विकसित अर्णवको मानव चक्रबाट यही विकसित अन्त्य अनि मौसमी प्रणालीमा हाल उपलब्ध चक्कु मरणमा सिकि नापुग्ने अवस्था भएबाट पर्व सबै 10 बजे भारी जोखिम भइसकेको पर्व कसरीको चक्रवातका प्रभाव वर्षाको वास्तविक तीव्रताको प्रभावबारे आफ्नो सम्पष्ट निष्कर्ष निकाल्न बाँकी रहेर उपाय नपुग्नेबाट हस्त अब मौसम गुरुबा मौसम भेटिङ

0: संविधान गर्ने कार्यक्रम रहेको हुँदा उक्त कार्यक्रममा सहभागी हुन इच्छुक कृषक, कृषि समूह, कृषि फार्म तथा सहकारीहरूले आवेदन पेश गर्नका लागि यो सूचना प्रकाशन गरिएको छ।
1: आवेदन फारम दिने अन्तिम मिति यो सूचना प्रकाशन भएको मितिले 35 दिनभित्र अथवा 2083 साल 6 महिना 14 दिनभित्र फारम बुझाइसक्नु पर्नेछ।
0: कार्यक्रमको नाम च्याउको बिउमा 50% अनुदान सहयोग तथा कृषककालीन कार्यक्रम आवश्यक कागजात निवेदन नागरिकताको प्रमाणपत्र प्रतिनिधि समूह सहकारी तथा कृषि फार्मको प्रमाणपत्र प्रतिनिधि समूह सहकारीको निर्णय प्रतिनिधि अति विपन्न मुक्त कमैया मुक्त बङ्गाली तथा द्वन्द्वी कृषकहरू
1: समूह सहकारी तथा कृषि फार्मको प्रमाणपत्र

0: प्रत्येक दिन नसा तथा न्यूरो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर द्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख बाँकीले नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एक्युपन्चर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एक्युपन्चर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बालबालिका, अपाङ्ग श्रेष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्या अस्पताल प्रागी शाखा

विश्वास नगर और शहरी जलवायु पर लाभ और मात्र उपचार केन्द्र का

कानुनी अपराध हो, यसलाई फाँसीबाट

आज भारत अनुसार विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार पाँच वर्षको लगभग बालिकामा 10 से 15% कुपोषण गर्नमा गम्भीर अवस्था मान्छलाई भर्तिरामा कुपोषण अन्तर 14% से उपर हुँदा त्यहाँ तत्काल फरक ढङ्ग से योजना प्रणालीको कार्यान्वयन गर्न आज भर्तिया अस्पतालका बाल विशेषज्ञ डाक्टर विश्वनाथ शाहको अनुसार कुपोषित 22 हजार महिला बाल बालिका मध्ये कुपोषणका जोखिम ख्याल बिना गर्दा आवश्यक पोषण खाना अनि पहिला कोषे कतापय बाल बालिका कुपोषित बिना गरबाट स्वास्थ्य कार्य भर्तियाको अनुसार पहिला आर्थिक वर्ष 2082-83 पाँच वर्षद्वारा 20,985 बाल बालिकाको कुपोषणमा जस्ता परीक्षण गरिएला बालबालिकामध्ये 3,026 जना अर्थात 17.32% कुपोषण एक वर्ग उनमध्ये 456 करोड 2,607 जनामा मध्यम खालको कुपोषण पारेमा स्वास्थ्य कार्य पर्याप्त सूचना अधिकारी पद्मा कुमारी श्रेष्ठ अनुसार परीक्षण गरिएर 17,959 जना बालबालिकाको कुपोषण अवस्थालाई सामान्य रहँदा उमेर अनुसार पूर्व उचाइ मापन गरेको कुपोषित बाल बालिकाको पहिचान गरिएर महापुरले स्थानीय तह अनुसार कुपोषित बाल बालिकाका दर सबसे ध्यान गरिया नगरपालिकामा 18.1%, ठाकुर बाबा नगरपालिकामा 15.95% रहेका मधुबन नगरपालिकामा 15.412 नगरपालिकामा 14.46 राजापुर नगरपालिकामा 14.11% रहेका उसैका बढिया ताल गाउँपालिकामा 12.55 नगरपालिकामा 11.24 हो केवल गाउँपालिकामा 11.39% बालपालिकामा कुपोषण एक फरक स्वास्थ्य कार्यले चलिरहेका कुपोषणको अवस्था स्वास्थ्य कार्यालय अनुसार मध्यम खालको कुपोषण लगभग बालिकाको सर्वोत्तम पीठ तथा

0: questo bastava un po' accennare dai Kilvara.
1: पानीले पनि उत्पादन राम्रो भएको जता विस्तारित प्रयोग गर्न नपरेको

क्षेत्रका विद्यार्थीहरू तथा स्वर्गबारीहरू भेटघाट सञ्चालक शिवराज थिम्पाने

ఉత్తర ప్రదేశ్ నెంబర్ 1 సుంధాని కథన తయారు చేయబోతున్నాం.

সিদ্ধান্ত এলাকে

0: तिमीलाई मन गर्छ, अझै म तयार छैन जस्तो लागिरहेको छ। त्यसो भए अर्काको कुरा माथि पर्छ, के आफ्नो मनको कुरा सुन्न पाइन्छ। हाल साथीहरू, तिमी सुनिरहेका छौ तपाईँको टोल फ्री नम्बर। आज हामी एउटै प्रश्नको जवाब खोज्दैछौ, आफ्नो तयार छ भनेमा म पनि शिक्षाका लागि तयार पनि पर्छ त। पहिला हाम्रो साथीहरूका कुरा सुनौ।
1: हजुर, यसमा चाहिँ तपाईँको सहमति हुने एकदमै जरुरी छ। अब किनकि मेरो सहमति नै छैन भने अब उसै जबरजस्ती गर्ने कुरा पनि भएन, त्यसले म न्याय नै भन्छु।
2: त्यस्तो भन्ने पात्र चाहिँ हाम्रो समाजमा न माया गर्ने पात्र हुन्छ, न त्यो यसको बारेमा अलि मलाई

0: मात्रा हुँदैगा। मन मायाको डर पनि चलिरहेको हुन्छ। ऊ रिसायो भने, मलाई माया गर्दैनौ भन्यो भने, तिमीले सन्सित नै तोडिदिन्छौ भन्यो भने, यस्तो बेलामा हामीले आफ्नो निर्णय कसरी बुझ्ने? सुनौ बाँसरी नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख सुशीला थापाको सुझाव।
1: आफै तयार छ अब त्यसको लागि, म चाहिँ तयार छैन, तपाईँ चाहिँ तयार हुनुहुन्न भनेपछि अब हामीले चाहिँ हुन्न भन्न सक्नुपर्छ होइन। त्यतिखेर चाहिँ अहिले मलाई असहज भइरहेको छ, अहिले म चाहन्न होइन, तुरुन्तै निर्णय लिनुभन्दा पहिला चाहिँ होइन, अहिले चाहिँ म गर्दिनँ, केही समयले चाहिन्छ मलाई भनेर हामीले त्यो कुरा नै भन्न सकिन्छ। यदि बारम्बार हाम्रो चाहिँ जवाब नै आयो भने चाहिँ हामीले सम्बन्धित निकायमा जानकारी गराउन सकिन्छ। त्योभन्दा अगाडि चाहिँ हामीले आफ्नो सासिन पात्रहरूसँग भनेर पनि हामीले चाहिँ सल्लाह गरेर चाहिँ हामीले अगाडि बढ्न सकिन्छ।
0: माया एउटा कुरा, अर्को कुरा, तर अर्को सिचुएसन सोधौ। तिमीले अहिले म तयार छैन भन्यौ, पात्रले जवाब दियो, तिमीले मलाई ट्रस्ट गर्दैनौ, सबै रिलेसनसिपमा यस्तो हुन्छ, एकपटक मात्रै त हो, अब के गर्ने? अरू साथीकै कुरा सुनौ।
2: यदि साथी मैले सम्पर्क गर्यो भने त महिलालाई पनि अप्ठ्यारै हुन्छ, पुरुषलाई पनि अप्ठ्यारो हुन्छ, आफ्नो फिलिङ्सलाई आफैमा कन्ट्रोल गर्न सक्नुपर्छ।
3: यसको बारेमा हामीलाई विद्यालयमा पनि हल्का धेरै त भन्दैन, हल्का फुल्का भनेर भन्छन्, तर समाजमा चाहिँ यो बारेमा हाम्रो उमेर अवधिको किशोर किशोरीहरूलाई कहिले पनि भन्छ।

0: यस्तोको स्थानमा के याद राख्ने त? फेरि पनि महिला तथा बाल अधिकार शाखा प्रमुख सुजना थापाकै सुझाव सुनौ।
1: अब यो भावनात्मक दबावहरू आउँछ होइन, त्यो चाहिँ एउटा भावनात्मक दबावलाई चाहिँ हामीले मायामा परिणत गर्ने, अब यो माया भन्ने कुराहरू चाहिँ हामीले सेक्स नै गर्नुपर्छ भन्ने पनि छैन। त्यसैले चाहिँ यी कुराहरूलाई चाहिँ हामीले यदि विश्वास छ भने मैले भनेको कुराहरू अथवा प्रमाण देखा होइन प्रमाणको आधारमा मैले भनेको आधारमा चाहिँ विश्वास गर्छ भने अब ती कुराहरूलाई चाहिँ हामीले सम्बन्ध बलियो बनाउनका लागि अथवा कुनै दुईटाको सहमतिको आधारमा हामीले अगाडि बढ्यौँ भने चाहिँ भविष्यलाई उन्मुख बनाएर उहाँले अगाडि बढ्न सक्नुहुन्छ। यदि अब गलत प्रयासले म गर्दैछु कि भन्ने कुरा चाहिँ आफूले पहिला चाहिँ आफैले सोच्नुपर्ने हुन्छ।
0: त्यसो भए साथी आजको कुरा एकदमै सिम्पल छ, आफ्नो तयार छ भन्दैमा तिमी पनि तयार हुनुपर्छ भन्ने छैन, माया छ भन्दैमा सेक्स गर्नुपर्छ भन्ने छैन, रिलेसनसिप बचाउनका लागि आफ्नो मन विरुद्ध निर्णय गर्नुपर्छ भन्ने पनि छैन, आफ्नो मनले अहिले होइन भनिरहेको छ भने त्यो कुरा भन्न पाउन तिम्रो अधिकार हो। सम्मान गर्ने ठाउँबाट नै स्वस्थ सम्बन्ध सुरु हुन्छ। यसले मनमा अड्किएका प्रश्नको सही कुरा गर्दै फेरि भेट्नेछौ।
2: नमस्ते, बाई बाई।

आवेदन फारम दिने अन्तिम मिति

できればなくしても、両方が仲間になるから、

रेडियो के बाद आते हैं शुरुआत जनहित में जारी संदेश।

अभियानसँगै सञ्चालन गरिएको छ। अभियानमा हालसम्म 50,467 जनाले खोप लगाइसकेका छन्। संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुन परराष्ट्र मन्त्री सिसिल खनाल सहितको टोली आइतबार अमेरिकाको न्यूयोर्क प्रस्थान गरेको छ। महासभाको उच्च स्तरीय सत्र अन्तर्गत मन्त्री खनालले विभिन्न

मानिसहरूलाई छ। यसै बीचले पाए प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह पश्चिम अमेरिका जाने कार्यक्रम छ। प्रधानमन्त्री शाहको नेतृत्वमा 14 सदस्यीय प्रतिनिधिमण्डल महासभामा सहभागी हुनेछ। यसैबीच परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरण

गरेको छ। साथै जलवायु परिवर्तन तथा वातावरण संरक्षण सम्बन्धी कूटनीतिक कामलाई प्रभावकारी बनाउन भूमिका खेल्नेछ। अन्तर्राष्ट्रिय देशका अधिकांश स्थलमा अनेक गर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वाङ्गन महाशाखाले जनाएको छ। हाल कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा केही स्थानमा तथा लुम्बिनी र सदरपश्चिमका हिमाली क्षेत्रमा एक दुई स्थानमा हल्कादेखि मध्यम पानी परिरहेको छ। यस्तै कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सदरपश्चिमका पहाडी क्षेत्रमा एक दुई स्थानमा चट्याङ सहित वर्षा हुने अनुमान गरिएको छ। कोशीको तराई क्षेत्रमा चट्याङ सहित वर्षाको सम्भावना रहेको मौसमविद डेभिड ढकालले सीआईएमसीमा बताउनुभयो।

0: ikusi erabakuti erabakuntatik buska parai guapatu behizan eta domenik parai guapatik buska parai guapatu izan batzen eta zentzatzen mantentzen gozatzen gartu gero ikusi duzu parai guapatu izan eta zentzatzen mantentzen gozatzen gartu gero eta hini parai guapatu izan eta zentzatzen gartu gero eta hini parai guapatu izan eta zentzatzen gartu gero eta hini parai guapatu izan eta zentzatzen gartu gero eta hini parai guapatu izan eta zentzatzen gartu gero
1: Mahasaka kausa asa sasa sama mokuan turku silami gima sami honda teri sanki sasa mulap sahar milimitar persama pan bhai kusha. Sertani saun ekati dekhi lagu bariko bigatir driving license tata samaji tata pranali EGLVR ESMR farata samaji sara karmati patra license sapai kukam sara bhai kusha. No ya pranali maafat sema krashi kapitara sidi sunra chera mutrar nai मा पुग्ने र छपाएपछि हुलाक मार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइने व्यवस्था गरिएको छ भोटेपछि बारीमा पनि ज्यान गुमाएकाहरूमध्ये हालसम्म 1451 जनाको शव फिरा परेको छ नेपाल प्रहरीका अनुसार फिरा परेका शव पहिचानका लागि डिएनए नमुना सङ्कलन गरी हालसम्म 1292 शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ शव व्यवस्थापनका लागि मृतकका 1286 र आफन्तका 1997 गरी कुल 3283 वटा डिएनए नमुना सङ्कलन गरिएको राष्ट्रिय विपद जोखिम नियन्त्रण तथा व्यवस्थापन प्राधिकरणका सहायक प्रवक्ता राम बहादुर केसीले सिआइएमसँग बताउनुभयो

0: भारत सरकार को ध्यान आकर्षण गराउँदै परिचय गर्न नसकेको शवको शीघ्र डीएनए परीक्षण र लामो समयदेखि बेपत्ता व्यक्तिका परिवारलाई कानून प्रक्रिया मार्फत मृत्यु प्रमाण पत्र उपलब्ध गराउन आग्रह गरेको छ। बैठकले संयुक्त राष्ट्र संघीय महासभामा सहभागी हुने नेपाली टोलीलाई भुटेको छ। विपद पदलित राजनीतिक परिस्थिति सम्प्रीति तथा अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा नेपालको धारणा प्रभावकारी रूपमा प्रस्तुत गर्न निर्देशन दिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो।
1: आयोगको सिको आयोगको सिको चाहिँ जुन सदस्य भएको

सामुदायिक सूचना नेटवर्क CILA कार्यक्रममा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाली प्रभावित क्षेत्रका बाल बालिकाको लागि मनोपरामर्श र पोषणमा विशेष कार्यक्रम आवश्यक। बाल संरक्षणको दृष्टिकोणबाट पोषण, बाल मैत्री स्थानीय शासनको दृष्टिकोणबाट पोषण मैत्री शक्तिको दृष्टिकोणबाट अनि पौडी सुविधाको कुरा गर्ने अनि बाल संवेदनशील सामाजिक सुरक्षाको दृष्टिकोणबाट पनि हेरिनु पर्यो। हाम्रो कल लगातका सहभागी बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोस्। ट्राफिक चेकको 200 एमबिपिएस इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700। साथै क्याबल टिभी एपमा पाउनुहोस् 200 घन्टा एचडी र एसडी टिभी च्यानल गर्नु वाइफाई सेट सहितको सुपर फास्ट इन्टरनेट र आइटिभी। अब ट्राफिक चेकमा आफै जान गर्नुहोस्।

संरक्षणको बारेमा हामी कुराकानी गर्दैछौँ। बालबालिका शान्ति क्षेत्र

அப்புறமே நீங்க

0: यसको बारेमा हामीलाई विद्यालयमा धेरै त भन्दैन भन्छन्
1: किनकि मेरो सहमति नै छैन भने अब उसले जबरजस्ती गर्ने कुरा पनि भएन। माया छ भनेमा हरेक कुरामा तयार हुनुपर्छ। आफ्नो मनले अहिले होइन भनिरहेको बेला के गर्ने?
2: रेडियो पूर्वाबाट सुन्न नछुटाउनु होला है।

Thank you.

Ich habe versucht, mir das zu erzählen.

0: कार्यक्रम सम्बन्धी सूचना
1: भू उपयोग ऐन 2076 भू उपयोग

Y sacar la ropa si usted tiene una cuenta.

Yeah.

Eta,

0: चाहिँ भर्नु
1: प्रत्येक
0: दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ कृषि सेन्टरद्वारा पेट छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
1: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
0: प्यारालाइसिस भई मुख पाकिने नसा च्याकेर हात खुट्टा नचल्ने बिरामीहरूको लागि फिजियोथेरापी र थालीको पेन्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
1: नसा च्याकिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपेसर थेरापीबाट सफल उपचार गरिन्छ।
0: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक एकल महिला अनाथ बाल बालिका अपाङ्ग र श्रेष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा 5/5/5
1: 0024 0012 0012।

0: पर्ने समय हो। धातु पदार्थको यस प्रयोगको प्रयोगले पनि नर्भ मानसिक समस्या र पढाइमा असर ल्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ। तनाव मैले खुल्ला कुरा गरौँ। समाधान धातु पदार्थ होइन, धातु पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य रोजौँ।
1: रेडियो पूर्वाधार एफएमद्वारा सङ्गीतमा जारी सन्देश।

सूचना संघ अध्यक्ष ध्वज उपयोग तथा समझदारी विधि उन्हें

Chi lo sa? Vabbè, cosa vi ricordo, eh?

रेडियो द्वारा जनहित में जा रही संदेश।